0: कमर्शियल ब्रेक, कमर्शियल ब्रेक बाद एक दफो बीहर वहां सभी सजन के खुश आमदीद चौं था। प्रोग्राम सेहत की गाल ची मेहरापुर एफ एम 94 चो आवाज़ अवान समात नि पहुंचे पो। असाज स्टूडियो में मौजूद सिंध जो मशहूर मारूफ डॉक्टर प्रोफेसर मंजूर हुसैन मेमन साहब, जी सिंध जहा मशहूर मारूफ डॉक्टर हैं। डॉक्टर साहब हर अरबा खमीस जुमो छंछर आचर आई सूमर ते सुबह जो 10 का शाम 5 वगे तई जर्मन होम्योपैथिक क्लिनिक सामू वधण पोटरा पेट्रोल पंप कोतली कबीर रोड मेहरापुर में मरीजन जो इलाज कन्ना है। डॉक्टर साहब हर अरबा खमीस, डॉक्टर साहब हर जुमे छंछर आई आचर ते यानी हफ्ते जे 3 दिन चेकअप फीस बिल्कुल मुफ्त होंदी आहे। डॉक्टर साहब यानी अवां के दवा स्टोर ते वठणी पवंदी, बाकी जेकी चेकअप फीस आहे उहा डॉक्टर साहब जी तरफा कंपनी तरफा बिल्कुल मुफ्त होंदी आहे। जीअं असां प्रोग्राम में ज़िक्र कयोसीं पहिरें हिसे में त काफ़ी अहिड़ा मरीज़ आहिनि जेके परे परे खां डॉक्टर साहब वटि अचनि था, ॿी जॻह तां लाइलाज थी करे कराची मां, लाड़काणे मां, सकर मां, हैदराबाद मां लाइलाज थी करे डॉक्टर साहब वटि ईंदा आहिनि। जेके अहिड़ो ई पेशंट हुनजा व्यूज़ अवां ताईं पहुचायूं था, जेको लाड़काणे खां, सखर खां, सिंध जे मुख़्तलिफ़ जेको आहे सो इस्पताल मां थी करे जॾहिं डॉक्टर साहब वटि आयो ऐं उहो आयो पीर ॻोठ खां, त उन जा व्यूज़ अचो ॿुधूं था। अलहमदिल्ला अलाह ताला जे हुकुम सां उहो शिफ़ायाब जेको थींदो आहे उहो ॾाढो सेटिस्फाई हूंदो आहे, मुतमैन हूंदो आहे, त पंहिंजा व्यूज़ ॾींदो आहे साईं या मुंहिंजे तरफ़ां ॿियनि ताईं बि पहुचायो। जीअं मूंखे अलाह ताला शिफ़ा ॾिनी आहे त ईअं ई कंहिं ॿिए जो बि भलो थियो अलाह थिए ऐं अलाह सां उन्हनि खे बि शिफ़ा अता फ़रमाए।
1: तकलीफ़ छा हुई? तव्हां मुंहिंजी क्लिनिक जर्मन होम्योपैथिक क्लिनिक मेहरापुर आया हो
2: साईं, वात सफ़ा पकलो, मानी न खाई सघां, का शइ न,
1: वात में छाला हुया, ॿी ट्रीटमेंट कराई, फ़र्क़ु कोन पियो, खाई पी कोन पिया सघो, ॻाल्हाए सघो पिया, ॻाल्हाए बि कोन पिया सघो। हाणे जेकी दवा ॾिनीसीं अलहमदिल्ला हुन मां अव्हांखे केतिरो फ़र्क़ु पियो?
2: फ़र्क़ु पियो साईं, बिल्कुलु।
1: केतिरो आहे हींअर खाई सघो था?
2: खाई सघंदा,
1: ॻाल्हाए बि सघो था अलहमदिल्ला, ॻाल्हाए न पिया सघो बिल्कुलु। पर मां सिर्फ़ु असांजो तव्हां खां पुछण जो मक़सदु इहो हूंदो आहे त असांजो जेको क्लिनिक आहे त हिकिड़ी क़िस्म जी असां पंहिंजी प्रोग्राम हूंदो आहे असांजो, या त उन उन हवाले सां असां पंहिंजे ॿुधंदड़नि ताईं हिकिड़ी इंफॉर्मेशन या अवेयरनेस ॾींदा आहियूं त तव्हां जेको ॿियो इलाज करायो था उन मां अव्हांखे एतिरो फ़र्क़ु नथो पए या उनजा साइड इफ़ेक्ट हूंदा आहिनि, पर हिन इलाज में होम्योपैथिक माण्हुनि खे शायदि एतिरी अञा अवेयरनेस ॼाण न आहे। इन हवाले सां असां उन्हनि ताईं इहा सिर्फ़ु ॼाण पहुचाईंदा आहियूं त हिन इलाज करण सां अव्हांखे केतिरो फ़र्क़ु पए थो, रिज़ल्ट अव्हांजे साम्हूं आहे जेको पेशंट अव्हांखे ॿुधाए थो पियो पंहिंजे वातूं जॾहिं क्लिनिक ते असांजे वरी हली आयो आहे, ऐं सिर्फ़ु इन लाइ त मूंखे जेकी हीअ तकलीफ़ हुई छो जो मुंहिंजो कोर्स अञा रहियल हो जेको हींअर अदो वठे थो पियो, त उन सां उनखे फ़र्क़ु पइजी वियो आहे, जेको ॿी दवा मां उनखे फ़र्क़ु न पियो। इन हवाले सां साईं इहा ई ॻाल्हि आहे, तव्हां दवा मां मुतमइन आहियो, बसि हाणे अव्हां ॿियनि ॿुधंदड़नि खे कहिड़ो हिन असांजी क्लिनिक ते प्लेटफॉर्म ते कहिड़ो मैसेज
2: मैसेज ईअं ॾींदासीं, माशाल्लाह दवा भली आहे, बिल्कुलु ॿियनि बि वठी फ़ाइदो टको बि न पियो, इन खां वधीक पैसा ख़र्चु कयासीं, माशाल्लाह दवा बि भली आहे, फ़ाइदो
1: तव्हांजो ख़र्चु बि घटि थियो, फ़र्क़ु बि पइजी वियो, ॿियो बि नुक़सानु कोन पियो।
0: तमामु बहितरीन डॉक्टर साहब, ॾिसो जेको माना अधो हिकिड़ो पाण व्यूज़ ॾिए थो, पाण ॻाल्हाए थो, पाण हिकिड़ो ॿुधाए थो त मूंखे माना एतिरो हिकिड़ो फ़ाइदो पियो आहे, ऐं यकीननि ईअं ई थींदो आहे त माण्हू जंहिंखे हिकिड़ी शिफ़ा मिलंदी आहे त उहो ॾाढो मुतमैन बि हूंदो ऐं उहो ख़ुशि बि हूंदो। त प्रोग्राम आहे सिहत जी ॻाल्हि जी मेहरापुर एफ एम 94 जो हीअ आवाज़ अव्हांजे समातुनि ते पहुचे पियो। 0301-2196-851 लाइव कॉल जो नंबर आहे, 0301-2196-851। डॉक्टर साहिबु ॾिसो, असीं उहो दोस्तनि खे इहा ई चवंदा आहियूं जीअं हिन अधे जो वात बि न पियो पटिजे, यानी उनजो ॻाल्हाइणु ॿोलाइणु हिकिड़े जो बीठल हो, उहो माण्हू ॾिसो केतिरो ख़ुशि हो, उहो तव्हां ॾिसो उन मां अंदाज़ लॻाए सघो था।
3: जी साईं बिल्कुलु, असांखे बेइंतिहा ख़ुशी थींदी आहे जॾहिं अहिड़ो क़िस्म जो जेको पेशंट हूंदो आहे जंहिंखे किथां बि फ़र्क़ु न पवंदो आहे, असांजी होम्योपैथिक ट्रीटमेंट सां उनखे फ़र्क़ु पवंदो आहे, लेकिन शिफ़ा अलाह ताला जी हूंदी आहे ऐं दवा असां कोशिश कंदा आहियूं त उन्हनि खे जेको असां बहितर खां बहितर ऐं जर्मन होम्योपैथिक मेडिसिन्स जे हवाले सां दवाऊं ॾियूं त जी हू बिल्कुलु जेको आहे सो ठीकु थी वेंदा आहिनि। अलाह ताला जी महिरबानी सां पेशेंट जॾहिं बिलीव करे ईंदो आहे ऐं दवा खे रेग्यूलर तरीक़े सां मुकमल तरीक़े सां परहेज़ सां गॾु इस्तेमालु कंदो आहे ऐं यकीन सां इस्तेमालु कंदो आहे त हुनखे बिल्कुलु फ़र्क़ु थी वेंदो, चाहे हू पहिरां कराची छो न वियो हुजे, चाहे हू लाड़काणो छो न वियो हुजे, सखर छो न वियो हुजे, पर जॾहिं असां वटि ईंदो आहे ऐं दवा हुनखे ॾींदा आहियूं ऐं उहे इस्तेमालु कंदा आहिनि त अलाह ताला जी महिरबानी सां सबूत तव्हांजे साम्हूं आहे त पेशेंट जेको आहे सो बिल्कुलु जेको आहे पंहिंजी ज़बानी ॿुधाए पियो त असांखे अलहमदिल्ला फ़र्क़ु पियो आहे।
0: तमामु बहितरीन दोस्त, तव्हांखे ॿुधाईंदा हलूं प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहराब FM 94 जे स्टूडियो मां लाइव पेश कयो पियो वञे। अव्हांजो पंहिंजो मेज़बान हाकिम अली जिस्काणी अव्हां सां गॾु आहे असांजे स्टूडियो में मौजूदु सिंध जो मशहूरु मारूफ़ डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु, जेको सिहत बाबति ॼाण ॾेई रहियो आहे। डॉक्टर साहिबु हर अरबा, ख़मीस, जुमो, छंछर, आचर ऐं सूमर ते सुबुह जो 10 खां शाम 5 वॻे ताईं जर्मन होम्योपैथिक क्लिनिक साम्हूं वधण पोटरा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर में मरीज़नि जो इलाज कंदा आहिनि। 0301-2196-8051 असांजो लाइव कॉल जो नंबर आहे। तव्हां असांजे प्रोग्राम में बज़रिया लाइव कॉल शामिल थी सघो था। अव्हां खे कॾहिं बि मायूस नाहे थियणो, पिते जी पथरी आहे, गुर्दे जी पथरी आहे, मसाने जी पथरी आहे, नक जी हॾी वधियल आहे, गले जा गुदूद वधियल आहिनि, उन्हनि सभिनी बीमारियुनि जो बग़ैर ऑपरेशन जे डॉक्टर साहिबु कामयाबु इलाजु कंदा आहिनि। इन खां अलावा अव्हां खे हेपाटाइटिस बी आहे, सी आहे, फालिज यानी जंहिंखे अधरंगो आहे, यानी भले खणी केॾो बि पुराणो अधरंगो हुजे, 10 साल जो, 15 साल जो, 20 साल जो, यकीन अलाह ताला उनखे शिफ़ा ॾियण वारो आहे। अव्हां खे केॾो बि पुराणी ख़्वारिश आहे, अव्हां खे केॾो बि पुराणो जोड़नि जो सूरु आहे, संधनि गोॾनि जो सूरु आहे, घणा माण्हू वेहंदा आहिनि त उथी न आहिनि सघंदा, अलाह ताला जे तरफ़ां शिफ़ा रखियल हूंदी आहे ऐं डॉक्टर साहिबु इलाजु कंदो आहे। जीअं असां हिकिड़े माण्हू जा व्यूज़ हलायासीं जेको तमामु परे खां पीर जो ॻोठु खां आयो, पीर ॻोठु ॾिसो मेहरापुर खां काफ़ी परे आहे, ईअं सम्झो खैरपुर खां बि काफ़ी अॻिते ई आहे, त उतां बि हिकिड़ो 60 किलोमीटर, 70 किलोमीटर, 80 किलोमीटर खां, या ॾिसो अॻु में बलोचिस्तान जा पेशंट डॉक्टर साहिबु वटि ईंदा आहिनि, कंबर शिदारकोट लाड़काणे जा पेशंट अक्सर करे डॉक्टर साहिबु जा ईंदा आहिनि, ॾोकरी वटि, हा मुंहनि जे दड़े ॾोकरी जा जेको आहे सो पेशंट डॉक्टर साहिबु वटि ईंदा रहंदा आहिनि, त ॾिसो हिकिड़ी शिफ़ा मिले थी तॾहिं उहे अचनि था। नवाब शाह त आम आहे हिकिड़ो, या पका चांग, अकरी, चूंडके, नारे जा माण्हू अचनि था त उन्हनि खे बि हिकिड़ी शिफ़ा मिले थी तॾहिं अचनि था। दादू जोही खां अचनि था, जामशोरे खां अचनि था। अलाह ताला जी ज़ात शिफ़ा ॾियण वारी आहे। प्रोग्राम सिहत जी ॻाल्हि जीअं मेहरापुर FM 94 जो हीअ आवाज़ अव्हांजे समातुनि ताईं पहुचे पियो। डॉक्टर साहिबु, असीं गुज़ारिश कंदासीं तव्हांखे त इन खां अलावा हीअ त अॼु मिसाल जेको मौज़ू आहे माउथ अल्सर यानी वात जो अल्सर वग़ैरह जो माना वात बि नाहे पटिबो, इन ते हिकिड़ो ॿियो बि थींदो आहे जेके माण्हू गुटको या अहिड़ी शइ खाईंदा आहिनि त उन्हनि जो बि वात नाहे पटिबो, उन्हनि खे कैंसर जो ज़्यादा हिकिड़ो चांस ऐं थी वेंदो आहे घणनि खे।
3: जी साईं बिल्कुलु, असां लास्ट प्रोग्राम में बि इहो तज़किरो कयोसीं त जॾहिं केरु यानी गुटको इस्तेमालु कंदो आहे त हुनजो वात बि जेको आहे सो यानी पहिरियां ईअं सम्झो त थोरो खुलंदो आहे, पोइ आहिस्ते आहिस्ते उहो वात पटिजणु जेको आहे सो हुननि जो ख़तमु थी वेंदो आहे, यानी वात बि न खोले सघंदा आहिनि ऐं उनखे इहा जेको आहे सो गले जी कैंसर थी वेंदी आहे ऐं पोइ पेशंट उहो जेको आहे सो यानी लाचार थी पवंदो आहे। लेकिन असां वटि इन ई जे लास्ट प्रोग्राम में असां चयोसीं त चाहे स्मोकिंग करे थो या जेको आहे सो गुटको इस्तेमालु करे थो त उहो जेकॾहिं शख़्स बचणु चाहे थो त असां वटि होम्योपैथिक में हुनजो कामयाबु इलाजु आहे ऐं हू जेको आहे सो जेकॾहिं कंहिं अदे सां इहा वेदन आहे या तकलीफ़ आहे त असांजी जर्मन होम्योपैथिक क्लिनिक ते बिल्कुलु जेको आहे सो अचनि ऐं असां उन्हनि खे ट्रीटमेंट ॾींदासीं जंहिं सां हू बिल्कुलु उन जेके मुज़र असरात उन जा थी विया आहिनि उहे बि ख़तमु थी वेंदा ऐं गॾो गॾु जेको आहे सो हुनजी उहा जेकी आदत आहे उहा बि जेको आहे सो कटजंदी वेंदी आहे। मां ज़रूरु जो जेको आहे सो हुन दोस्तनि खे चवंदुसि त महिरबानी करे अहिड़ी सोबत खां ऐं अहिड़ी जेको आहे सो कमनि खां पासो कनि ऐं जेको आहे सो यानी हिकिड़ियूं अलाह ताला जूं ॿियूं कुदरती खोड़ सारियूं शयूं आहिनि जेके जेको आहे सो इस्तेमालु करण सां तव्हां तंदुरुस्तु रही सघो था ऐं तंदुरुस्तु रहण सां गॾोगॾु तव्हां पंहिंजी ज़िंदगी खे ख़ुशगवार छो ज़िंदगी تمام خوبصورت ہے، اللہ تعالیٰ جی ایکڑی امانت ہے، ان کے تو خوبصورت طریقے سے جو سو گزارے سکو تھا، ایکڑی قدرتی شیوں جو سو استعمال کر سکو تھا، سونف ہر کھادے کا بعد میں چوسن تمام ایکڑی بہترین جو سو عادت ہے، ان سے مادو جو صحیح رہے تو جن جی وات میں سمیل رہندی ہے، جی چاہے تو جو سو سمیل ختم تھے تو ایک تو فودنے جو استعمال کر سکے تو ننڈڑو الائچی یعنی ننڈو فوٹو جو سو استعمال کر سکے تو ان سے بھی کافی اثرات پہ جی ویندا ہیں، یا سوڈا جو سو سوڈا ہوں ہے وہ ان گراڑا کر سکن تھا، ہیڈ پانی میں وجی ان جا گراڑا کر سکن تھا، یہ کافی اڑی شی ہوں جے اواں جے جو سو طبیعت کے رکھدی قدرتی سو قدرت جو پانچ نظام ہے، قدرت جی سنت ہلداسی تو کدیں بھی بیمار نہ تھی، اساں روزانہ جو سو ایکڑی مسواک کرداسی تو مسواک کرنے سے تو الائی کتری بیماری جو سو دور تھی، اواں جی السر، اواں جی کینسر، اواں جی جے بھی جو سو یعنی پیٹ جو بیماریوں ہیں وہ سب دور تھی، دندن جو جے بھی جو سو بیماریوں ہیں وہ دور تھی، اواں بھی پیسٹ وغیرہ استعمال کرو تو ان سے صرف اواں جی سمیل ختم تھی ہوں یا کو بیکٹیریاز، لیکن مسواک کرنے سے اواں جا جو سو نہ صرف سمیل ختم تھے تھی یا جو سو داغ ختم تھے بلکہ اواں جا دند بھی مضبوط تھا، ان میں بھرپور ایک کیلشیم ہوں جو اواں کے جو سو طاقت دے تو دند اواں جا مضبوط تھا، خالان تا خوڑ کچھ ہے لیکن ٹائم بھی جو سو کالس وغیرہ بھی ہیں ان کے کرے جو سو ودیک کہیں دوست کے ان بارے میں کچھ بھی پوچھنو ہے یا علاج کے بارے میں کلینک جرمن ہومیوپیتھی کلینک ہفتے جا چھ موجود ہوں، کانٹیکٹ نمبر اواں کے حاکم صاحب ایک دفعہ بیئر بدائیں ایڈریس وغیرہ تو ان تو بالکل اچھا
0: ڈاکٹر صاحب پہ کال کی طرف ہلوں پہ السلام علیکم
4: وعلیکم السلام
0: جی بابا کیر صاحب گلائے پیو
4: مومن بردی پہ گلایا شہر میرا پور کا
0: جی مجھا سائیں چاہ پچھندا ڈاکٹر صاحب کا
4: سائیں مجھو ننجڑو بھانے جو ہے بن سالا عمر دا
0: جی جی ادا
4: تو وہ منا جے کو کھادو کھائے تو جن پیٹ پھوک جی دو ونے سے ان کا بھوک جے چورتی کرے تو انہاں نے بدبوئی دی تھی
0: تمام دسو مہراپور شہر میں آئے ہو ڈاکٹر صاحب بھی مہراپور شہر میں موجود آہی آسانی سے تا ڈاکٹر صاحب وٹ ونی سگو تھا ننڈڑے کے ونی دیکھارے اچو سو ڈاکٹر صاحب کا علاج کرایو سو انشاءاللہ اج تما کال کیا وری جڑے ہیں 15 دی 8 دی کال کندو تو ان جو رزلٹ تا پان بدائندو تو اترو ننڈڑے کے فرق پئی جی ویوا
4: انشاءاللہ انشاءاللہ
0: اج تا دی نوٹ کرے چھجو صبح نے ڈاکٹر صاحب کان دوا وٹھو وری 8 دی کال کرے مکے پروگرام میں تا پان بدائندو ان ای نمبر تے سائیں ڈاکٹر صاحب اسا ننڈڑے دی دوا ورتی سے ڈاکٹر منظور صاحب کان اسا کے اترو رزلٹ ملیو ہے اتری امید ہے اللہ تعالی میں
4: ٹھیک
0: ہے ٹھیک ہے ودی ایف ایم بدو ڈاکٹر صاحب اواں کے بدائے تو روبرو صبح نے ونی دیکھاریس ٹھیک ہے ودی
4: کے ڈاکٹر صاحب بدائے اساں کے
0: بالکل مہربانی جی ڈاکٹر صاحب
3: بالکل اساں دسو ایک ہر ایک جس جو شروعات کے پروگرام میں چوسی تا ہر بے شخص مادے جی بیمارن میں مبتلا ہے ائی نہیں بارے میں تاں کے بدائے سی دوا تا سمیلنگ اچے تھی پیٹ جا جکی بھی تکلیف ہے ان جو علاج صرف ہے صرف ہومیوپیتھک میں بہتر ہے ہومیوپیتھک دسو جکی بھی بی علاج ہے وہ صرف عارضی ہوں تاں کے ایسیڈیٹی تھی تا کیپسول کھائی دو وقتی طور تے تاں جی ایسیڈیٹی ختم تھی لیکن ان جا سائڈ افیکٹ بیا کھوڑ سارا ہیں جگر تے ہیں اواں جی جکو سو سکس تے ہیں اواں جی نظر تے ہیں اواں جی دماغ تے ہیں اواں جی جگر تے ہیں ان جے کرے اواں ان سبنی شین کا جے کرے بچن چاہو دا تا صرف ہومیوپیتھک دا رجوع تھیو ہومیوپیتھک میڈیسن استعمال کیو ان جو کو سائیڈ افیکٹ کونے کو ائی جے شے جو سائیڈ افیکٹ نہ ہو جے ائی بے علاج کا سستی ہو جے ائی بہتر ہو جے تو مجھے خیال میں تو او جو اسو رستو بہتر ہوندا ہے ان جے کرے ہومیوپیتھک ہن وقت سدی دنیا میں جو اسو مشہور ہے ائی ہن وقت ان ہومیوپیتھک کے تمام اکڑا جو اسو یعنی ماں جی ہر وہ فرد جے کو جان رکھے تو وہ ہومیوپیتھی کی استعمال کرے تو
0: پروگرام صحت کی گال چی مہرا پر ایف ایم 94 جو ہی آواز اواں جے سماعت تے پہنچے پیو اواں جو پینجو میزبان حاکم علی جسکانی اواں سان گڈ اساں جے سٹوڈیو میں موجود سندھ جو مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب اں سندھ جو چوندو ہاں پر جے وٹ بلوچستان جا پیشنٹ اچن تھا تے اسیں یہ چوندا سیں تے بلوچستان جو بھی مشہور ڈاکٹر ہے ایون دسو دیرا بگٹی کا وٹھی کرے ڈاکٹر صاحب اچن تھا جھلمنگ سی بلوچستان کا ایندا ہے قمبر شہزاد کا دیرا مراد جمال جا ڈاکٹر صاحب پیشنٹ اچن تھا خوشدار بلوچستان کا ڈاکٹر صاحب پیشنٹ اچن تھا تے ان میں ایکڑو کامن ہے تے ڈاکٹر صاحب نہ صرف تے سندھ میں پر یہ بلوچستان میں بھی ڈاکٹر صاحب اترو مشہور ہے ڈاکٹر صاحب یہی ہے یقینا
3: اللہ تعالی جی کرم نوازی ہے
0: تمام بہترین دوستو اما کے بدھائیں ہلوں پروفیسر ڈاکٹر منظور حسین میمن صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو دہیں کھا شام پنجے وگے تائیں جرمن ہومیوپیتھک کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوٹڑی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن ڈاکٹر صاحب جو خاص مہربانی آہن محبت آہن جو پہنجو اساں کے قیمتی وقت دینا آہن کا بھی بیماری لا علاج نہ مہنگ لا علاج تھی کرے بھی جے کے کراچی میں بھی موٹی تھا اچن انہن جو بھی ڈاکٹر صاحب وٹ علاج موجود آہے یقیناً اللہ تعالیٰ جی ذات شفا دین والی آہے اللہ تعالیٰ میں کدیں بھی مایوس نہ تھن مایوسی کفر ہوندی آہے اللہ سنجی ذات شفا دین والی آہے اواں ایک دفعہ ڈاکٹر صاحب کے ضرور دکھاریو جدے اواں ڈاکٹر صاحب کے ایک دفعہ دکھاریندا تے یقیناً اواں جی پانجی بیگڑی دل مطمئن تھیندی اواں ڈاکٹر صاحب میں بھی مطمئن تھیندا ان جی ٹریٹمنٹ میں مطمئن تھیندا اللہ سائیں جی ذات شفا دیندی ڈاکٹر صاحب مختلف بیماریوں جا ماہر ڈاکٹر ہیں پتے جی پتھری آسانی سے ڈاکٹر صاحب وٹ نکری ونے تھی اکثر کرے مانو آپریشن کرے ونی پتو کڈرائے ایندا ہیں اواں کے پتے جو آپریشن کرائن جی ضرورت ناہی ٹری سالہ تجربہ رکھدڑ پروفیسر ڈاکٹر منظور حسین میمن صاحب جو علاج کرے تو وڈے کا وڈی پتھری جا جڑے منہ وٹ ایکڑے مانو جا ویوز آئے تھے 23 mm جی تمام وڈی پتھری ہوئی وہ بھی پتے میں وہ پان الٹرا ساؤنڈ کھڑی آیو تو سائیں مجھے الٹرا ساؤنڈ آن ہی پنجن مہینوں میں مجھے 23 mm جی پتھری نکری وی ہے پتے میں تکلیف بھی کان ہے الٹرا ساؤنڈ بھی نل ہے الحمد للہ ڈاڈو مطمئن آیا خوش آیا یقیناً ڈاکٹر صاحب کا جدید علاج کرائیں تو وہ مہنگ ہن مال تے ان کے وری پتے جی پتھری نتھی ہے تو جی پتو مہنگا کڈرایا چن تھا تو ان کے وری مادے جی تکلیف رہے تھی جو پتے والا جو وزن ہے وہ مادے تے ہلو وجے تو یقیناً مادے جی تکلیف بھی انسان کے سینے میں جلن تھے تھی کہ مہنگا تو یہ سمجھنا ہے اسے دل جو سور ہے ڈاکٹر صاحب یہ بھی تھی دو آہے
3: بالکل صحیح
0: تو ان وہ کی خبر پہ مانو یا تھوڑی اسا چاہیندا سی تے اسا جو موزز بدھندڑن کے تہا جان جو
3: جیسے بالکل پتے جی پتھری جی حوالے سا پتو دسو ایک ماں پہلی گل کدا تا جکی کڈنی سٹون تھیندو آہے تو ان کے رستو ہوندو آہے یوریتھرا جے وسیلے جے کو اسو یعنی ہو پتھری ان جی نکری ویندی آہے او کیلشیم ماں پتھری ٹھاندی آہے ہی جکی پتے واری پتھری ہوندی آہے وہ فیٹ جی جے کو اسو ایکڑی گوڑی ہوندی آہے جکی پتے میں ہی موجود ہوندی آہے جدیں یہ علاج تھیندو آہے تو ان میں پتو ہی ان کے کڈی چھڑنا ہے لیکن اساں جی کی ہومیوپیتھک دوا ہوندی آہے وہ کم کندی آہے جو اندر ان کے گارے چھڈیندی آہے اتے ختم کرے چھڈیندی آہے اچھا ہاں ان جی خبر کی پوے یا کیڑی تکلیف تھے تھی یا جی تکلیف تھے تھی تو وہ ان جو ڈائگنوز کی کرائے ایک تو ان جو سونوگرافی جدید الٹرا ساؤنڈ کرائبو ہے تو پوئے خبر پوندی ہے تو گال بلیڈر اسٹون ہے یا جو ہے سو گال بلیڈر اسٹون کیتری ہے خبر پوندی ہے لیکن ان میں جی کمپلیکیشنس وہ یہ تھی ہے تو جو سو دل کچی تھی ہے الٹی وانگر دل تھی ہے ہاؤں میں جو سو ان کے شدید پیشنٹ کے سور پہ تقریباً یہ سور رات کے ٹائم میں جو سو زیادہ اتن ہے کہڑے ٹائم تے پہ سکے تو لیکن زیادہ ٹائم رات کے ٹائم میں ان کے پہ سکے تو اڑی گرم اشیا یا چٹپٹیشنز زیادہ استعمال کرنے سے یا تکلیف جو سو ودی وی ہے جدید تکلیف ودی ہے تو پہ گال کی پیٹ پھول جی ویسے ہے اواں کے جو دل کچی اکارا ہاؤں میں سور ان کا گڈ گڈ جدید تکلیف ودی وی ہے تو فیور بھی اواں محسوس ہے ایترے قدر جو پیشنٹ کے تکلیف ودی ہے جو پیشنٹ ہاسپٹلائز ون ہے پوئے جدید ان جو ٹیسٹوں وغیرہ تھی جی پہ گال کی الٹرا ساؤنڈ وغیرہ تھی پوئے خبر پہ ہے تو ان کے گال بلڈ ٹیسٹ ہے پہ گال یہ جدید بھی چو جو ہی شروعاتی تکلیف میں جدید تھوڑی تھوڑی ان کے پتھری اندر ٹھہری ہے تو خبر نہ بھی پوندی ہے جدید یہ تکلیف ودی وی ہے یہ تکلیف جدید ظاہر تھیں تو پوئے خبر پوندی ہے تو مجھے جو سو پتے میں پتھری ہے تیس تھی پتھری جو سو 20 mm تے پتو پتھر سے بھرجی ویسے ہے پوئے خبر پوندی ہے پوئے جو سو کیر لیٹ کندو ہے ان میں یہ بھی ہے جو اندر پتو بسٹ بھی تھی سکے تو ان سے موت بھی واقع تھی سکے تو ان کے کرے اواں کے جکڑے اڑی تکلیف ہے تو جلد از جلد جو سو تاں کے سٹھے ڈاکٹر سان جو سو رجوع تھیندا کیو الٹرا ساؤنڈ کرے دا کیو ان کا پوا کے جڑے خبر پئے تا جو سو کوشش کندا کیو تو ہومیوپیتھک ٹریٹمنٹ ان میں بہتر ہے
0: ڈاکٹر صاحب فیس بک ذریعے کوئی دوست اس سے گڈ آن عابد حسین برلو صاحب پروگرام بدھے پیو محمد رمضان میمن صاحب اسانجو پروگرام بدھن پیا فیس بک تے ڈسن پیا وقت جو احساس اواں جکی ڈیز ہیں ایک دفعہ بیہر دہرائیں ہلدا سے لائیو کال جو نمبر یا اواں جو کانٹیکٹ کرن جو جو نمبر ہے دوستن کے بدھائیں سی 0301-2196-8151 ڈاکٹر صاحب ہر اربا خمیس جمعہ چھنچر آچر سومر تے یعنی ہفتے جا چھ ڈیں اربا خمیس جمعہ چھنچر آچر سومر تے صبح جو دہیں خان شام پنجے وگے تائیں جرمن ہومیوپیتھی کلینک ساموں ودھن پوٹرا پیٹرول پمپ کوتلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن 0301-2196-8151 ڈاکٹر صاحب جو نمبر آہی اواں کے بدھائی ہلوں کا بھی بیماری لا علاج نہ ہے ادھرنگو ہے پتے کی پتھری ہے گردے کی پتھری ہے مسان کی پتھری ہے نک کی ہڈی وجل ہے سا کھڑ میں تکلیف ہے دم ہے ان سبھی بیماری ڈاکٹر صاحب کامیاب علاج کرنا عورتوں یا مردن کے پوشیدہ بیماری مردن جو جے پوشیدہ بیماری ہوں اِسی خاموش لفظ استعمال کرنا ہوں ان یا عورتوں کے پوشیدہ بیماری جو ڈاکٹر صاحب کامیاب علاج کندا ہیں ان کا علاوہ کہیں کہ ہیپاٹائٹس بی ہے سی ہے کیڈو بھی پرانو سندھن جو سور آ کنرگ جو سور ہے جوڑن جو سور ان کا علاوہ بیوں جے مختلف بیماریوں ہیں جے ننڈا بار جن جو قد نتو ودھے پیو ان سبھی بیماری جو ڈاکٹر صاحب کامیاب علاج کرنا ہے ڈاکٹر صاحب آخر میں اواں کیڑو پیغام دین چاہندا اساں جے معزز بدھندڑن کے
3: سائیں سب کھا پہرا سبنی جی وڈی مہربانی اساں پروگرام کے لائک کندا ہیں نہیں رسنا ہیں پروگرام میں جے کی اچھا پیغام یہی ہے تا ہر کے کے با کے نڑے جے کو اسو دوستن کے یہی جے کو اسو عرض ہے تا پنج پیما جی خدمت کندا کریو انہن جو ود میں ود خیال رکھو وڈی مہربانی
0: تمام بہترین دوستو پروگرام صحت جی گال جو بے وقت پہنچے تو پنجی پجانی تے جدیں بے دعاؤں کے لیے ہاتھ کھڑو تو اساں کے پنج دعاؤں میں ضرور یاد رکھجو بے پروگرام تے دیندا اجازت اللہ نے غیبان اللہ واہی سات سلامت سن سلامت